0: زراعت فرانسسکو ٹیولو ریل جونیئر سے ملاقات کی. انہوں نے فلپائن کے وزیر کو دسمبر 2026 میں ہونے والے تلنگانہ رائزنگ سمٹ میں شرکت کی دعوت دی. فلپائن کے عہدیدار نے تلنگانہ سے چاول کی درآمدات بڑھانے پر مثبت رد عمل کا اظہار کیا. تلنگانہ حکومت نے آیوش ہاؤس سرجنز اور پی جی طلبہ کے ماہانہ وظیفے میں دوگنا اضافہ کرنے کا حکم جاری کیا ہے. اب آیوش ہاؤس سرجنوں کو 29,792 روپے اور پی جی طلبہ کو 74,442 روپے ماہانہ وظیفہ ملے گا, جو ایلوپیتھک میڈیکل طلبہ کے برابر ہے. آیوش طلبہ نے سیکرٹریٹ میں وزیر صحت دامودر راج نرسمہا سے ملاقات کر کے اظہار تشکر کیا. ضلع کلکٹر اور الیکشن آفیسر ہنمنت سہدیو راؤ نے ایس آئی آر 2026 کے سلسلے میں عہدیداروں اور مسلمہ سیاسی جماعتوں کے نمائندوں کے ساتھ اجلاس منعقد کیا اور عہدیداروں کو ہدایت دی کہ الیکشن کمیشن کی گائیڈ لائنز پر سختی سے عمل کیا جائے اور ووٹر لسٹ میں ترمیم کے ہر مرحلے سے سیاسی جماعتوں کے نمائندوں کو باخبر رکھا جائے. ضلع کلکٹر کیشو پاٹل نے اچمپیٹ سب کلکٹر سلونی چھابرا کے ساتھ چنارام گاؤں میں جاری اراضی کے دوبارہ سروے کا معائنہ کیا. انہوں نے عہدیداروں کو ہدایت دی کہ 20 منڈلوں کے 70 گاؤں میں زمینوں کے دوبارہ سروے کا کام تیزی سے مکمل کیا جائے. بی آر ایس لیڈرس جناردھن ریڈی اور سرینواس یادو کی قیادت میں ناگر کرنول میں احتجاج کیا گیا. احتجاج میں طلبہ کی فیس ری ایمبرسمنٹ اور نوجوانوں کو روزگار دینے کا مطالبہ کیا گیا. سنگے ریڈی کے ضلع کلکٹر پرتیک جین نے کلکٹریٹ میں پرجا کوی کالو جی نارائن راؤ کے یوم پیدائش کے موقع پر خون خراج پیش کیا اور کہا کہ کالو جی کا ادب عام لوگوں کی آواز کو مضبوط اور کرنے اور سماجی شعور بیداری کا ذریعہ بنا اور ان کی خدمات آنے والی نسلوں کے لیے باعث تحریک ہیں. بھدادری کوتم گوڑم کلکٹریٹ میں کلکٹر انکت نے پرجا کوی کالو جی نارائن راؤ کو خراج پیش کیا. کالو جی کی خدمات کو یاد کرتے ہوئے کلکٹر نے کہا کہ آنے والی نسلوں کو ریاست کے ثقافتی ورثے کو محفوظ رکھنا چاہیے اور شاعر کے نظریات پر عمل کرنا چاہیے. کریم نگر ڈسٹرکٹ سروسز اتھارٹی کے سیکرٹری یشونت سنگھ نے اعلان کیا کہ 12 سپٹمبر کو ضلع کی تمام عدالتوں میں نیشنل لوک عدالت منعقد کی جائے گی. آل انڈیا ریڈیو سے بات چیت کرتے ہوئے انہوں نے فریقین سے اپیل کی کہ طویل عرصے سے زیر التوا مقدمات کو باہمی رضامندی اور سمجھوتے کے ذریعے حل کر لیں. جنگاؤں کے ضلع کلکٹر سندیپ کمار جھا نے کولو کونڈا زیڈ پی ہائی اسکول میں منعقدہ اسکول سوائل ہیلتھ پروگرام میں شرکت کی. انہوں نے مٹی کے تحفظ اور کیمیائی کھادوں کے کم استعمال پر زور دیا. زرعی سائنسدانوں نے طلبہ کے سامنے مٹی کے نمونے لینے اور ان کی جانچ کے طریقہ کار کا عملی مشاہدہ کیا. جوگلمبا کدوال ضلع کلکٹر سنتوش نے ایڈیشنل کلکٹرز مدھوسودن اور نرسنگا راؤ سمیت دیگر عہدیداروں کے ساتھ سیکرٹریٹ میں کالو جی نارائن راؤ کے یوم پیدائش کے موقع پر انہیں خراج پیش کیا. اور آخر میں اس بلٹن کی اہم سرخیاں دوبارہ سن لیں. مرکزی کابینہ نے تلنگانہ کے ٹرانسپورٹ بنیادی ڈھانچے کو بہتر بنانے کے لیے گھٹکیسر اور قاضی پیٹ کے درمیان 2,419 کروڑ روپئے لاگتی چوتھی ریلوے لائن کی منظوری دی. مسلسل احتجاج اور اسمبلی کی کارروائی میں خلل ڈالنے پر اسپیکر نے کے ٹی آر اور ہریش راؤ سمیت بی آر ایس کے 22 ارکان کو مانسون اجلاس کے باقی عرصے کے لیے معطل کر دیا. ٹرانسپورٹ وزیر پونم پربھاکر نے قانون ساز کونسل میں واضح کیا کہ تلنگانہ میں E20 ایتھنول ملا پیٹرول استعمال کرنے سے گاڑیوں کو نقصان پہنچنے کی کوئی شکایت موصول نہیں ہوئی ہے. بی جے پی کے ریاستی صدر رام چندر نے عوامی مسائل پر بحث کے بجائے سیاسی ڈرامے بازوں کی ڈرامہ کے ذریعے اسمبلی کا قیمتی وقت ضائع کرنے پر کانگریس اور بی آر ایس کو تنقید کا نشانہ بنایا. اور ریاستی چیف الیکٹرل آفیسر سدرشن ریڈی نے عادل آباد ضلع میں ایس آئی آر کے کاموں کا معائنہ کیا.
1: केंद्रीय मंत्रिमंडल ने 10,700 करोड़ रुपए से अधिक की 3 मल्टी ट्रैकिंग रेलवे परियोजनाओं को मंजूरी दे दी है. नई दिल्ली में आज मंत्रिमंडल की बैठक के बाद सूचना और प्रसारण मंत्री अश्विनी वैष्णव ने बताया कि ये परियोजनाएं पश्चिम बंगाल, झारखंड, उड़ीसा, मध्य प्रदेश और छत्तीसगढ़ के 14 जिलों में हैं. इससे भारतीय रेलवे के मौजूदा नेटवर्क में लगभग 656 किलोमीटर की वृद्धि होगी.
2: खड़गपुर से लेके उड़ीसा में झारसुगुड़ा तक का एक पूरा प्रोजेक्ट है, जहाँ पे फोर्थ लाइन बन. ये लाइन बन जाने से बहुत बड़ा जो कंजेशन होता है इस एरिया में वो खत्म होगा, कई नई गाड़ियां चला पाएंगे और जो ट्रैफिक की सीरियस प्रॉब्लम्स आती थी वो सारी प्रॉब्लम्स इससे सॉल्व हो. तो इस प्रोजेक्ट को हम जल्दी से जल्दी आगे बढ़ाए. इसके सारे डिटेल्स है प्रोजेक्ट के, 367 किलोमीटर, 6,528 करोड़ रुपीज का और एस्पिरेशनल डिस्ट्रिक्ट्स को जोड़ने वाला प्रोजेक्ट है.
1: मंत्रिमंडल ने तमिलनाडु, आंध्र प्रदेश, कर्नाटक और तेलंगाना के 17 जिलों में 5 मल्टी ट्रैकिंग परियोजनाओं को भी मंजूरी दी. इससे भारतीय रेलवे के मौजूदा नेटवर्क में 540 किलोमीटर की वृद्धि होगी। इन परियोजनाओं की अनुमानित लागत 10,021 करोड़ रुपए से अधिक है। इन्हें वर्ष 2029-30 तक पूरा करने की योजना है। श्री वैष्णव ने बताया कि सरकार ने सभी 7 भीड़भाड़ वाले रेलवे कॉरिडोर को 4 लेन वाला बनाने का निर्णय लिया है।
2: दिल्ली से मुंबई, मुंबई से चेन्नई, चेन्नई से कोलकाता, कोलकाता से वापस मुंबई, ये हो गया गोल्डन क्वाड्रिलेटरल। 7 हाई डेंसिटी कॉरिडोर्स हैं, उन कॉरिडोर्स की 4 लाइनिंग का काम चल रहा है, तो करीब करीब 2000 किलोमीटर ऐसे हैं जो ऑलरेडी 4 लाइनिंग हो चुके हैं।
1: श्री वैष्णव ने बताया कि मुंबई अहमदाबाद बुलेट ट्रेन सेवा अगले वर्ष शुरू हो जाएगी। रक्षा मंत्री राजनाथ सिंह ने आज कोलंबो में श्रीलंका के राष्ट्रपति अनर कुमार देसानायक से मुलाकात की। इस दौरान दोनों देशों के कल्याण और विकास के लिए मिलकर काम करने की प्रतिबद्धता व्यक्त की गई। उन्होंने क्षेत्र की सुरक्षा, शांति और समृद्धि सुनिश्चित करने के उपायों पर भी चर्चा की। राष्ट्रपति देसानायक ने कहा कि श्रीलंका कभी भी अपनी धरती का इस्तेमाल भारत के सुरक्षा हितों के खिलाफ किसी भी गतिविधि के लिए नहीं होने देगा। मुंबई में आज ब्रिक्स वित्त मंत्रियों और केंद्रीय बैंक गवर्नरों की अंतिम बैठक हो रही है। इस वर्ष ब्रिक्स वित्तीय चर्चाओं का विषय है मजबूत नवाचार, सहयोग और सतत विकास के लिए निर्माण। इससे पहले वित्त मंत्री और गवर्नर पिछले महीने जयपुर में बैठक कर चुके हैं। वित्तीय आसूचना इकाई ने धन शोधन निवारण अधिनियम के प्रावधानों का पालन नहीं करने पर 15 वर्चुअल डिजिटल परिसंपत्ति सेवा प्रदाताओं को नोटिस जारी किए हैं। इनमें बिट यूनिक्स, डिजी फिनेक्स, पायोनेक्स, व्हाइट बिट, फिक्स फ्लोट और टू बिट शामिल हैं। वित्त मंत्रालय ने बताया कि इन संस्थाओं को देश में अवैध रूप से संचालित एप्लीकेशन और यूआरएल हटाने का भी निर्देश दिया गया है। कीनिया के शिक्षा और तकनीकी तथा व्यावसायिक शिक्षा और प्रशिक्षण कार्यक्रम विकास मंत्रालय के एक उच्च स्तरीय प्रतिनिधिमंडल ने आज पंजाब और केंद्रशासित प्रदेश चंडीगढ़ के मानवाधिकार आयोग का दौरा किया। इस दौरे का उद्देश्य मानवाधिकारों को शिक्षा, युवा कौशल, प्रौद्योगिकी और क्षमता निर्माण से जोड़ने के भारत के अनुभवों को साझा करना था। उत्तर प्रदेश के वाराणसी में आज अंतर्राष्ट्रीय रुद्राक्ष सम्मेलन केंद्र में 9वें राष्ट्रीय पोषण माह का शुभारंभ हुआ। उत्तर प्रदेश के मुख्यमंत्री योगी आदित्यनाथ और केंद्रीय महिला और बाल विकास मंत्री अन्नपूर्णा देवी ने कार्यक्रम का उद्घाटन किया। राजस्व आसूचना निदेशालय ने पिछले 2 सप्ताह के दौरान देश भर में चलाए गए अभियानों में लगभग 740 किलोग्राम गांजा और चरस जब्त किया है। एजेंसी ने 13 लोगों को गिरफ्तार भी किया। भारतीय जनता पार्टी प्रधानमंत्री नरेंद्र मोदी के जनसेवा के 25 वर्ष पूरे होने के अवसर पर 17 सितंबर से एक महीने का सेवा संकल्प अभियान शुरू करेगी। यह अभियान प्रधानमंत्री के जन्मदिन के अवसर पर शुरू किया जाएगा। नई दिल्ली में आज पार्टी अध्यक्ष नितिन नवीन ने बताया कि प्रधानमंत्री नरेंद्र मोदी 7 अक्टूबर को जनसेवा के 25 वर्ष पूरे कर रहे हैं। विश्व तीरंदाजी पैरा श्रृंखला के अंतिम दिन आज भारत ने 2 स्वर्ण और 4 कांस्य पदक जीते। अहमदाबाद में शीतल देवी ने कंपाउंड महिला व्यक्तिगत स्पर्धा तथा हरविंदर और भावना ने पैरा रिकर्व मिक्स टीम स्पर्धा में स्वर्ण पदक जीता। भावना ने महिला रिकर्व, सरिता ने पैरा कंपाउंड व्यक्तिगत और स्वाति चौधरी ने W1 व्यक्तिगत वर्ग में कांस्य पदक जीता। पुरुष वर्ग में तोमन ने कंपाउंड व्यक्तिगत स्पर्धा का कांस्य पदक हासिल किया। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
3: This is Akashvani, the news read by Valsa Williams. The Union Cabinet, chaired by Prime Minister Narendra Modi, has approved 8 multi-tracking projects of the Railways Ministry at a total estimated cost of more than 20,700 crore rupees. Information and Broadcasting Minister Ashwini Vaishnav gave details of the decisions taken by the Union Cabinet during a media briefing in New Delhi today. Mr. Vaishnav said the Cabinet has approved 5 multi-tracking projects covering 17 districts across Tamil Nadu, Andhra Pradesh, Karnataka and Telangana. Mr. Vaishnav said the government has also approved 3 multi-tracking railway projects at a total estimated cost of more than 10,700 crore rupees. These projects will cover 14 districts across West Bengal, Jharkhand, Odisha, Madhya Pradesh and Chhattisgarh and will add about 656 kilometers to the existing railway network. The minister further informed that the government has decided to undertake 4-laning and quadrupling of all 7 high-density railway corridors.
2: रेलवे के सात हाई डेंसिटी कॉरिडोर्स
4: द सेवन हाई डेंसिटी रेलवे कॉरिडोर्स अलॉन्ग विद सेवरल अदर कॉरिडोर्स दैट आर एक्सपेक्टेड टू कैरी सिग्निफिकेंट ट्रैफिक इन द फ्यूचर आर बीइंग अपग्रेडेड टू फोर लाइन. This also includes the Golden Quadrilateral, Delhi to